پرب کمائی میٹ نہ سکے کوئی جن سٹ سا جی سو کر ویکھے تے جیوڑ اور نہ کوئی من مکھ اندھا تب تب کھپے بن سب دے سانت نہ آئی نانک بن ناوے سو کوئی پھلا مایا موئے کھوائی ایو جگ جلتا دیکھ کے بھج پے ہر سرنائی رام ارداس کریں گر پورے آگے رکھ لے وہ دیو وڈائی رام رکھ لے وہ سرنائی ہر نام وڈائی تو جیوڑ اور نہ داتا سیوا لاگے سیوڑ پاگے جو جگ ایکو جاتا جد ست سنجم کرم کماوے بن گرگت نہیں پائی نانک تسنو سبد بجھائے جو جائے پوے ہر سرنائی جو ہر مت دے سائی اپجے ہور مت نہ کائی رام انتر بھار ایک توں آپے دے بجھائی رام آپے دے بجھائی اور نہ پائی گرمکھ ہرس چکھیا در سچے سدا کے سچا سچے سبد سپاخیا کر میں نر کر پایا سدگر دے وڈائی نانک جو نام رتے سی محل پائن مت پروان سچ سائی وڈھانس محلہ چوتھا شنت ایک او انکار سدگر پرساد میرے من میرے من سدگر پریت لگائی رام ہر ہر ہر ہر نام میرے من وسائی رام ہر ہر نام میرے من وسائی سب دکھ وسارن ہارا وڈبھاگی گر درسن پایا تن تن سدگرو ہمارا اٹھت بیٹھت سدگر سیو جت سیوے سانت پائی میرے من سدگر پریت لگائی ہوں جیواں سدگر دیکھ سرسے رام ہر نامو ہر نام درڑائے جپ ہر ہر نام لگسے رام جپ ہر ہر نام کمل پر گاسے ہر نام نونگ نند پائی ہم میں روگ گیا دکھ لتا ہر سہج سماد لگائی ہر نام وڈائی سدگر تے پائی سکھ سدگر دیو من پرسے ہوں جیواں سدگر دیکھ سرسے کوئی آن ملاوے میرا سدگر پورا رام ہوں من تن دیواں اس کاٹ سریرا رام ہوں من تن کاٹ کاٹ دئی جو سدگر بچن سنائے میرے من بیراگ پیا بیراگی میل گر درسن سکھ پائے ہر ہر کرپا کرو سکھ داتے دیو سدگر چرن غم تورا کوئی آن ملاوے میرا سدگر پورا گر جیوڑ داتا میں اور نہ کوئی رام ہر دانو ہر دان دیوے ہر پرکھ نرنجن سوئی رام ہر ہر نام جنی آرادیا تین کا دکھ پرم پو پاگا سیوک پائے ملے وڈ پاگی جن گر چرنی من لاگا کہو نانک ہر آپ ملائے مل سدگر پرک سکھ ہوئی گر جیوڑ داتا میں ابر نہ کوئی وڈھانس محلہ چوتھا ہاں گربین کھری نمانی رام جگ جیون داتا گر میل سمانی رام سدگر میل ہر نام سمانی جپ ہر ہر نام تہایا جس کارن ہاں ٹونڈ ٹونڈین دی سو سجن ہر کر پایا ایک درشت ہر ایکو جاتا ہر آتم رام پشانی ہاں گربین کھری نمانی جنہ سدگر جن سدگر پایا تین ہر پرا میل ملائے رام تین چرن سریو ہم لاگے تن کے پائے رام ہر گھر چرن سریو تن کے جن سدگر پرکھ پرتیا توں وڑ داتا انتر جامی میری سردا پور ہر رایا
गुरसिख मेल मेरी श्रद्धा पूरी, आनंदन राम गुण गाए। जिन सदगुर पाया, तिन हर प्रा मेल मिलाए। हों वारी गुरसिख मीत प्यारे राम, हर नामो हर नाम सुनाए। मेरा प्रीतम नाम अधारे राम, हर हर नाम मेरा प्राण सकाई। तिस बिन घड़ी निमख नहीं जीवा, हर घर कृपा करे सुखदाता। गुरमुखे अमृत पीवा, हर आपे श्रद्धा लाए मिलाए। हर आपे आप सवारे, हों वारी गुरसिख मीत प्यारे। हर आपे पुरख निरंजन सोई राम, हर आपे मिले करे सोई राम। जो हर प्रभावे सोई होवे, अवर न करना जाई। बहुत सियाण पलया न जाई, तर थाके सब चतराई। गुर प्रसाद जन नानक देखया, मैं हर बिन अवर न कोई। हर आपे पुरख निरंजन सोई, वढ़ांस महला चौथा। हर सदगुर मेल, हर सदगुर चरण हम पाया राम। तिमर अज्ञान गवाया, गुर ज्ञान अंजन गुर पाया राम। गुर ज्ञान अंजन सदगुरु पाया, अज्ञान अंधेर बिना से। सदगुर सेव परम पद पाया, हर जपया सास गिरासे। जिन कौ हर प्रा कृपा तारी, ते सदगुर सेवा लाया। हर सदगुर मेल, हर सदगुर चरण हम पाया। मेरा सदगुर प्यारा, मैं गुर बिन रहन ना जाई राम। हर नामो हर नाम देवे, मेरा अंत सकाई राम। हर घर नाम मेरा अंत सकाई, गुर सदगुर नाम दृढ़ाया। जिथे पुत कलत्र कोई बेली नाही, तिथे हर घर नाम छिड़ाया। तन तन सदगुर पुरख निरंजन, जित मिल घर नाम त्याई। मेरा सदगुर प्यारा, मैं गुर बिन रहन ना जाई। मेरा सदगुर प्यारा, मैं गुर बिन रहन ना जाई। जिन्नी दर्शन सदगुर पुरख न पाया राम। तन नेपल जन्म, सब बिरथा गवाया राम। नेपल जन्म तिन बिरथा गवाया, ते सागत मोए मर चूरे। कर होंदे रतन पदार्थ पूखे, पागीन घर दूरे। हर घर तिनका दर्शना करियो, जिनी हर घर नाम ना त्याया। जिन्नी दर्शन सदगुर पुरख ना पाया। हम चातरक दीन, हर पास बेनती राम। गुर मेल मेरा प्यारा, हम सदगुर करे भगती राम। हर घर सदगुर करे भगती, या हर प्रा कृपा तारे। मैं गुर बिन अवर न कोई बेली, गुर सदगुर प्राण हमारे। कहो नानक गुर नाम दृढ़ाया, हर घर नाम घर सती। हम चातरक दीन, हर पास बेनंती। वढ़ांस महला चौथा, हर कृपा कर। सदगुर मेल सुखदाता राम, हम पूछे सदगुर पास घर बाता राम। सदगुर पास घर बाद पूछे, जिन नाम पदार्थ पाया। पाए लगे नित करे बेनंती, गुर सदगुर पंथ बताया। सोई भगत दुख सुख संत कर जाने, हर घर नाम घर राता। हर कृपा कर, गुर सदगुर मेल सुखदाता। सुन गुरमुख नाम, सा बिनसे होमे पापा राम। जप हर घर नाम, लथेड़े जगतापा राम। हर घर नाम जिनी आराध्या, इनके दुख पाप निवारे। सदगुर ज्ञान खड़ग हद तीना, जम कंकर मार बिदारे। हर प्रा कृपा धारी सुखदाते, दुख लाते पाप संतापा। सुन गुरमुख नाम, सा बिनसे होमे पापा। जप हर नाम, मेरे मन पाया राम।
ਮੁਖ ਗੁਰਮੁਖ ਮੁਖ ਗੁਰਮੁਖ ਜਪ ਸਭ ਰੋਗ ਗਵਾਇਆ ਰਾਮ। ਗੁਰਮੁਖ ਜਪ ਸਭ ਰੋਗ ਗਵਾਇਆ, ਆਰੋਗਤ ਪਏ ਸਰੀਰਾ, ਅਣ ਤਿਨ ਸਹਿ ਸਮਾਧ ਕਰ ਲਾਗੀ, ਹਰ ਜਪਿਆ ਗੈਰ ਗੰਭੀਰਾ। ਜਾਤ ਅਜਾਤ ਨਾਮ ਜਿਨ ਧਿਆਇਆ, ਤਿਨ ਪਰਮ ਪਦਾਰਥ ਪਾਇਆ। ਜਪ ਹਰ ਹਰ ਜਪ ਹਰ ਹਰ ਨਾਮ, ਮੇਰੇ ਮਨ ਪਾਇਆ। ਹਰ ਤਾਰੋ ਕਿਰਪਾ ਕਰ, ਕਿਰਪਾ ਲਿਓ ਉਬਾਰੇ ਰਾਮ। ਹਮ ਪਾਪੀ ਨਿਰਗੁਣ ਦੀਨ ਤੁਮਾਰੇ ਰਾਮ। ਹਮ ਪਾਪੀ ਨਿਰਗੁਣ ਦੀਨ ਤੁਮਾਰੇ, ਹਰ ਦਿਆਲ ਸਰਣਾਇਆ। ਤੂੰ ਦੁਖ ਪੰਜਨ ਸਰਬ ਸੁਖ ਦਾਤਾ, ਹਮ ਪਾਥਰ ਤਰੇ ਤਰਾਇਆ, ਸਤਿਗੁਰ ਭੇਟ ਰਾਮ ਰਸ ਪਾਇਆ। ਜਨ ਨਾਨਕ ਨਾਮ ਉਧਾਰੇ, ਹਰ ਤਾਰੋ ਕਿਰਪਾ ਕਰ, ਕਿਰਪਾ ਲਿਓ ਉਬਾਰੇ ਰਾਮ। ਵਡਹੰਸ ਮਹੱਲਾ ਚੌਥਾ, ਕੋੜੀਆਂ ਇੱਕ ਓਅੰਕਾਰ, ਸਤਿਗੁਰ ਪ੍ਰਸਾਦ ਦੇ ਤੇਜਣ ਜੀ, ਰਾਮ ਪਾਈਆ ਰਾਮ। ਤਨ ਮਾਨਸ ਜਨਮ ਪੁੰਨ ਪਾਈਆ ਰਾਮ, ਮਾਨ ਜਨਮ ਵੜ ਪੁੰਨ ਨੇ ਪਾਇਆ। ਦੇਸੋ ਕੰਚਨ ਚੰਗੜੀਆ, ਗੁਰਮੁਖ ਰੰਗ ਚਲੂਲਾ ਪਾਵੇ, ਹਰ ਹਰ ਹਰ ਨਵ ਰੰਗੜੀਆ। ਇਹ ਦੇਸੋ ਬਾਂਕੀ ਜਿਤ ਹਰ ਜਾਪੀ, ਹਰ ਹਰ ਨਾਮ ਸੁਹਾਵੀਆ। ਵਡਭਾਗੀ ਪਾਈ ਨਾਮ ਸਖਾਈ,